रिम झिम सावन की बूंदे, तू हर मौसम बरसाना, जो कम पर जाए सांसे तू मेरा दिल बन जाना, बस बारिश बन जाना, गजंग दोर पायल देव एन स्टीवन बेन। Gaan we daar verder met Dileer Mehdi en Richa Sharma. Uit de film Action Replay is het volgende liedje in het programma Geetun Kelleher. Zorka Chattaka Hai Zoro Se Laga.